0: पार्थिवास एफएम समय सूचक। यो पार्थिवास एफएम को समय हो, अहिले बिहान 6 बज्यो।
1: नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक हुने। 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता।
2: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरेको भन्दै आलोचना। 13 जना प्रस्तावित राजदूतको संसदीय सुनाई प्रक्रिया शुरू। सबै विरूद्ध 2 उजुरी। वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेनन्।
1: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै। मालढुङ्गा, बेनी, जोमसुङ र कोराला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान। किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै।
2: इमन मजारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 भन्दा बढ़ीको मृत्यु। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लड़ाकू मारिए। गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान।
1: र ग्लोबल ओपनमा नेपालका टिटुके र होरा एउटै समूहमा। भारत र पाकिस्तान बीचको खेल हेर्न 1 लाख आवेदन। विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
3: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 औं महाधिवेशनको प्रसंग।
2: इतिहासमै जम्बो केन्द्रीय कार्य समिति बनाएको कांग्रेसको पदाधिकारीका आकांक्षीमा पुरानी अनुहारको बाहुल्यता दोहोरिएको छ। नेपाली कांग्रेसमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ, निर्विरोध सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री बन्नु भएको थियो। 2051मा राठौर त्रिचन्द्र क्याम्पसको सोभियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेभी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्वाध जस्तै देखिएका बेलामा राठौरले 1 साथ अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँमा खड्गेले उम्मेद्वारी दिनुभएको थियो। खड्गी काठमाडौँ 5 क्षेत्रीय कार्य समितिका पूर्व सभापति समेत हुनुहुन्छ। राठौरको क्षेत्र बर्दिया 2 आन्तरिक विवादका कारण हिजो महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिना साथ राठौर उम्मेद्वारी दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो। फारम अगाडि नै लगिए पनि बर्दिया 2 प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनटपछि राठौरले उम्मेद्वारी दर्ता गराएको समेत बताएको छ। यसैबीच कांग्रेसको 15 औं महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको देखिएको छ। प्रतिनिधिको ध्यान केन्द्रीय नेतृत्वको प्रतिस्पर्धा, समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको हो। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा हिजो राति अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकिरहेको थिएन। महाधिवेशनको तेस्रो दिन तथा बन्द सत्रको 2 दिन हिजो बिहान 10 बजेदेखि उम्मेद्वारी दर्ताका लागि फारम वितरण गरिएको थियो। साँझ 7 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको भए पनि व्यवस्थापनमा देखिएको समस्याका कारण राति 8:30 बजेसम्म दर्ता प्रक्रिया चल्यो। तर साँझ 7 बजेसम्म दर्ता भएका उम्मेद्वारको समेत अन्तिम विवरण राति अबेरसम्म तयार हुन सकिरहेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले पनि उम्मेद्वार दर्ता प्रक्रिया जटिल बनेको निर्वाचन समितिले जनाएको छ। आज प्रचार प्रसारमा रहने र भोलि मतदानको प्रक्रिया अगाडि बढ़ने समेत निर्वाचन समितिले जनाएको छ।
1: सभामुख डोलप्रसाद आर्यले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसद

0: सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ। तान्जानियामा जारी अन्तर्व्यवस्थापकीय संघको 153 महासभालाई सम्बोधन गर्दै अर्यालले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो। उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्दै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो। हिमाल सुरक्षित भए मात्र मानव सभ्यता, जल, जैविक विविधता र भविष्य सुरक्षित हुने उहाँको भनाइ छ। सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% मात्र न्यून योगदान गरे पनि विपद जोखिमको अग्रभागमा रहेको बताउनु भएको छ। सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनबाट जोखिममा रहेका तथा विपदबाट प्रभावित देशहरूलाई संसदीय ऐक्यबद्धता सुदृढ गर्न आईपीयूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। हामीले जलवायु संरक्षणका लागि पहल, विपद जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्नेछ उहाँले बताउनु भएको छ। यसैबीच सरकारले भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट विस्थापित भएकाको पुनर्स्थापना, बेपत्ता भएकाको मृतकलाई मृत घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचनाहरूको पुननिर्माणको काम एकैसाथ अगाडि बढ़ाउने तयारी भएको छ। भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट करिब 5,285 जना व्यक्ति बेपत्ता, 1,455 जनाको ज्यान गएको र मृत्युको पुष्टि हुन नसकेका बेपत्ता भएका व्यक्तिहरूका परिवारजन आफन्तहरू अझै फर्किने आशामा बसेको अवस्था रहेको छ। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानून संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हिमाल र महासागर बीच अन्तर सम्बन्ध निर्माणको लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रयत्न गरेको बताउनु भएको छ। फिजीमा हिजो आयोजित प्री कोप लिडर्स इभेन्ट अन्तर्गतको उच्च स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर्सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका विभिन्न चुनौतीहरूको संयुक्त रूपमा सम्बोधन हुनुपर्ने बताउनु भएको छ। पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित हिमालयन सुनामीले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो।
1: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दैछ। नेपाल र रूसले कूटनैतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेलामा हुन लागेको यो बैठकलाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्रीले गर्नुहुनेछ। नेपाल र रूस बीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रीय सहकारीका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा सबैभन्दा बढ़ी स्थानीय तह विरूद्ध उजुरी परेको छ। गत आर्थिक वर्ष 2082-83 आएको हेटौँडा स्थित कार्यालयमा स्थानीय तहसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरूद्धको उजुरी दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले हिजो बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बुझाएको गत आर्थिक वर्षको प्रतिवेदनमा यस्तो कुरो उल्लेख गरिएको छ। आयोगको हेटौँडा कार्यालयका प्रमुख पवन कुमार तिमल सिन्हाले बुझाउनु भएको 36 वार्षिक प्रतिवेदनमा हस्तान्तरण गर्दै कार्यालय प्रमुख तिमल सिन्हाले संघीय मामिला पछि सबैभन्दा बढ़ी उजुरी शिक्षाको क्षेत्रमा परेको देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीब निवारणसँग सम्बन्धित 5.59% मुद्दाहरू परेका छन्। आयोग हेटौँडा कार्यालयमा परेको उजुरी दर्ता र फर्सेटको आधारमा सबैभन्दा बढ़ी उजुरी परेका स्थानीय तहमा पर्साको विभिन्न स्थानीय तह, पाराको र त्यसको आसपासको क्षेत्रका स्थानीय तह बढ़िरहेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानका बाली नालीमा समस्या देखिए फोनबाटै निशुल्क परामर्श लिन के गर्ने?
2: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ।
0: ऊर्जाको दक्षता कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धित विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइदैन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थाहरूलाई आह्वान गर्ने विपद प्राधिकरणको निर्णय एनजीओको सहयोगले नपुगेको ठाउँमा सरकारले नै बनाइदिने शीर्षकको खबर छ। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा गैर सरकारी संस्थाहरूलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो नाम लिएका बाढ़ी प्रभावितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुने समेत बताइएको छ। त्यस्तै एमाले अध्यक्ष ओलीको आलोचनामै प्रतिबन्ध शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा शीर्षकको खबर प्रकाशित छ। ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तार सरकारको चासोमा परेको छ। त्यस्तै पछिल्लो समय विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौं कुर्दा पनि उपचार नपाएको समेत गुनासो गर्न थालेका छन्। वीर शमशेरले रैतीहरूका लागि निशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय भने आकस्मिक कक्षमा उपचार पाउन मुस्किल रहेको बताइँदै आएको छ। त्यस्तै प्रस्तावित राजदूतहरूको सुनाई 26 असोजदेखि शीर्षकको अर्को खबर प्रकाशित छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनाई समितिले सरकारद्वारा प्रस्तावित 13 देशका राजदूतहरूको सुनाई 26 असोजदेखि गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंगिर पहिलो साता हुने भारत भ्रमणलाई ध्यानमा राख्दै भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेबाट समितिले सुनाई प्रारम्भ गर्नेछ। समितिको हिजो बसेको बैठकले उजुरी खोल्ने तथा 26 28 असोजसम्म 13 जनाको सुनाई गर्ने निर्णय समेत गरेको छ। राष्ट्रपाको हामी आउँदैछौ अभियान शुरू 77 जिल्लामा पुग्यो केन्द्रीय टोली शीर्षकको अर्को खबर प्रकाशित छ भने चाडपर्व सुरक्षा सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55-20 शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण शीर्षकमा सजना बरालले लेख्नु भएको खबर प्रकाशित छ। भटेकुसी बारीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायतका उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण बैंकको यस अघिको 3.9% वृद्धिदरको प्रक्षेपणलाई घटाएको हो। प्रहरी अनुसन्धानमा मोबाइल जफत र निजी सूचनामा पहुँच गोपनीयताको हकमाथि प्रश्न शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रविधि बढ़दैछ, मोबाइल भित्रका सामग्री र निजी सूचनामाथि पहुँच कतिसम्म भन्ने विषय गम्भीर सवाल बन्दै गएको देखिएको छ। त्यस्तै सर्वोच्चमा 4 न्यायाधीश सिफारिश शीर्षकको दुर्गा दुलालले लेख्नु भएको खबर प्रकाशित छ। सिफारिश हुनेमा उच्च अदालतका एक मुख्य न्यायाधीश र 3 न्यायाधीश रहनु भएको छ। सर्वोच्च अदालतमा 5 न्यायाधीश सिफारिश गर्न मिल्ने भए पनि एउटा पद खाली राखिएको छ। न्याय परिषद ऐनमा रिक्त हुनुभन्दा 1 महिना अघि सर्वोच्चमा सिफारिश गर्नुपर्ने व्यवस्था छ। सिफारिश भएका न्यायाधीशहरूको अब संसदीय सुनाई हुनेछ। त्यस्तै भित्रपृष्ठमा हिमाल एयरलाइन्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने बकाउँदा 63 करोड़ शीर्षकमा सूरज कोणले लेख्नु भएको खबर छ भने दशैंलाई गाड़ीको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुल्दै शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर पनि प्रकाशित छ।
6: यसैबीच कारोबार दैनिकको पहिलो पृष्ठमा नवीकरणीय ऊर्जा तथा दक्षता विधेयक दर्ता भएको प्रसंग छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसदमा दर्ता गरेको हो। यसैबीच ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयन उत्पन्न समस्या समाधानका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्च स्तरीय समिति गठन गरेको छ। कारोबार दैनिकमै कौशला कुवरले लेख्नुहुन्छ, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान खरिद गर्नेछ र कार्तिकको दोस्रो सातादेखि धान खरिद गर्ने योजना बनाएको छ। यसपटक कम्पनीले धान किन्न 66,50,00,000 रूपियाँ छुट्याइसकेको छ। यसैबीच गोर्खापत्र दैनिकमा लेखिएको छ, जुगल भ्रमण वर्ष 2083 को तयारी। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले जुगल भ्रमण वर्ष 2083 को तयारी तीव्र पारेको प्रसंग छ। गोर्खापत्र दैनिककै भित्री पृष्ठमा दशैंभर लिङ्गेपिङ शीर्षकमा खबर लेखिएको छ। दशैंका अवसरमा मौलिक सांस्कृतिक परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गेपिङ निर्माण सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिङ्गेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढ़ाएको हो। पर्यटन बोर्डको सम्पदा तथा पर्यटन विकास महाशाखाले यो जानकारी दिएको खबर गोर्खापत्र दैनिकमा रहेको छ। त्यसैबीच संसदीय सुनवाई समितिमा 7 उजुरी दर्ता भएको खबर गोर्खापत्र दैनिकमा छ। विभिन्न देशका प्रस्तावित राजदूतको असोज 26 गतेदेखि संसदीय सुनवाई हुने भएको छ। संसदीय सुनवाई समितिले राजदूत उपरको उजुरी सार्वजनिक गर्दै सुनवाईको तालिका निर्धारण गरेको हो। गम्भीर उजुरी प्राप्त भएका बाहेक अन्यलाई सिफारिशको क्रममा नै सुनवाईका क्रममा विभिन्न प्रश्नहरू सोधिने भएको छ। सुनवाई अघि समितिले उजुरीकर्तासँग पनि छलफल गरेको छ। र नागरिक दैनिकको पहिलो पृष्ठमा विराटनगरबाट विस्थापित हुँदै उद्योग खबर
0: शीर्षकमा खबर लेखिएको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्रशिव राइस एण्ड आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढ़ी गंगा गाउँपालिका स्थित हात्तीमुढ़ामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रको पुरानो हो। यसको स्थापना नै त्यो क्षेत्रको क्रमशः सहजीकरण र विस्तृत हुने एउटा कोसेढुङ्गा भएको थियो। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्री लगायतका ठूला उद्योग स्थापना भएका थिए।
1: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा सरकारी सेनाका जवान र इरान समर्थित हुती विद्रोही गरी 270 भन्दा बढ़ीको मृत्यु भएको छ। यमनी सरकारले गत महिना हुती विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रयास शुरू गरेपछि देशमा लड़ाई तीव्र बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कार्यवाहीमा 5 लड़ाकू मारिएका छन् भने 2 घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार लड़ाकूको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर बजिकिस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कार्यवाही अगाडि बढ़ाएको थियो। र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सन् 2023 अक्टोबर 7 हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठ अघि गाजामा थाई युद्धविराम गर्न आह्वान गर्नुभएको छ। उहाँले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न समेत आग्रह गर्नुभएको हो।
0: नेपालका दुई स्पोर्ट्स टीम होरा स्पोर्ट्स र टीटूके स्पोर्ट्स पबजी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन्। आगामी 20 अक्टोबरमा पाकिस्तानमा हुने प्रतियोगिताका लागि हिजो राति भएको ड्रमा नेपालका दुई टोली एकै समूहमा परेका हुन्। दुवै टोली काठमाण्डुमा भएको दक्षिण एसियाली फाइनल मार्फत पाकिस्तानमा हुने ग्लोबल ओपनमा छनौट भएका थिए। यसैबीच आईसीसीले विश्वकपलाई रोमाञ्चक बनाउन नयाँ फर्म्याट खेलाउँदैछ। आईसीसीका अनुसार विश्वकपको आधिकारिक समूह चरणको खेल शुरू हुनु अघि सुपर सिरिज हुनेछ। आगामी वर्ष नोभेम्बरमा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने एक दिवसीय विश्वकप अन्तर्गत भारत पाकिस्तान बीचको खेलका लागि टिकट बुकिङ निकै बढ़ी बढ़ेको देखिन्छ। अर्जेन्टिनाबाट आज अन्तिम खेल खेल्दैछन् फुटबलका मेसी र मेसी युगको अन्त्य भन्ने शीर्षकमा खबर छ। विश्व फुटबलका आइकन फुटबलर मेसी बुधबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिम पटक जर्सीमा देखिँदैछन्। मेसीले 21 वर्षको राष्ट्रिय टोलीको यात्राका रूपमा करियरकै अन्तिम खेल खेल्नेछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय जर्सीमा अन्तिम उपस्थिति जनाउने भएका छन्।
1: किसानका समस्या समाधान गर्ने किसान कल सेन्टरको प्रभावकारिता, महत्व र सुधार गर्नुपर्ने पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब फोनबाटै किसानले समस्या समाधान गर्ने प्रसंग। मौसम फेरिँदै गर्दा किसानका खेतबारीमा पनि विभिन्न समस्याहरू देखिन थालेका छन्। अहिले धानको सिजन भएका कारण पनि अधिकांश खेतमा केही न केही समस्या हुँदा तत्काल के गर्ने, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
2: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन। यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए। त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ। त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ, केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
9: त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ, अनि त्यो समय पनि 2 घण्टाको समय भयो, अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन, अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
2: यस्तो समस्या नहुनुपर्ने, त्यही पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु, तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
9: ठाउँमा,
2: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिले काहीँ त यो यदि यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
9: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
2: हजुर, त्यो पनि हो नि, जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिले काहीँ त उहाँ यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन नै हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला, तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ, हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि हाम्रो किसानमै पूरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन, यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
6: कृषि मौसमविद मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित पीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारीको अन्तिम नामावली सार्वजनिक हुने, 19 पदाधिकारीका लागि 58 उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 उम्मेद्वारी दर्ता,
6: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरिएको भन्दै आलोचना, 13 प्रस्तावित राजदूतको संसदीय सुनवाई प्रक्रिया शुरू, सबै विरूद्ध 2 उजिदी, वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेन,
1: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै, मालढुङ्गा बेनी जोमसुम कोरोला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान, किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै,
6: यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 जनाको मृत्यु, पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लडाकु मारी, गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान,
1: र ग्लोबल ओपनमा नेपालका टी टुकी र होरा एकै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन, विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं। कर्नाटिक शीर्षकमा रवि मिश्रले लेख्नु भएको छ, यहाँ एकजना नाक थुनिरहनु भएको छ, पत्रकार जस्तै देखिन्छ र मन्त्रीको बोर्ड लेखिएको छ, मन्त्री उठेर पत्रकारलाई औंलो ठडाउँदै यहाँ यस्तो लेखिएको छ, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद, अहिलेलाई दीपक आचार्य र सन्तोष कन्दर्भ विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन ले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाजी हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ, र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजपका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरे सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। शुरूआतमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौं, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन, र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौं, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ, र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ, आइम्यान प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो सुरुका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो, त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलाउन झोला अनि चौचौ चाहिँ बाँडिएको हामीले देख्यौँ. अब लगभग दुई हप्ता पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फुडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने बरु व्यस्तहरू अरूलाई चाहिँ दिन सकियो. तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन. अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान रोड पोलिसी हुँदा हुँदै पनि एउटा जुन देखिएको थियो शुरूआती चरणमा एक दुई हप्तामा त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ. अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत. अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ. न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा. उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ. सुत्केरी गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने, किशोरीहरूको लागि आइरन चक्की, त्यसै गरी भिटामिन र अल्मेन्डा जो पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा त्यसलाई अहिले चाहिँ हामीले ती पालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ. र सँगसँगै चाहिँ अस्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ. यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ. र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेका छौँ. कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ. अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ. होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन. अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भन्नेको सुनिश्चितता हुँदैन. सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ.
0: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ होइन? अब यो त सोचेको थिएन यति ठुलो हुन्छ भनेर. हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
1: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ. पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा. र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार नेपाल सरकारबाट पनि र राज्य निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन. यहाँसम्म कि कुराकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ. सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ. रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन. नीति निर्माण र हाम्रो कमिटीहरू विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीको साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैनौँ.
0: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? राहत वितरणदेखि नै सुरुको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद सर. जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ। र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा पाँच वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नै पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ। र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ, जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने, खाने पोसिलो कुरा खाने, दुध भयो, खानेपानी शुद्ध खानेपानीका कुराहरू भए, यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू, गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ। र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ, तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो, विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने, बालबालिकालाई नै खान मन नलाग्ने, र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको, हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था, डर, त्रास, अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने, जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू, उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न, आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ। र त्यो सँगसँगै डर, त्रास, संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
0: हस्, धन्यवाद। अलिकति यस्तैमा जोड्न, फिल्डमै गएर आएको भएर सुहन भिओसीबाट नै हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल, अनि हामी चाहिँ बाढी गएको चाहिँ देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो, त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि, त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने, किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको हेर्नु पर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन, अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने, त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुम पनि एकदमै कमी थियो, अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने, अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो। अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जताततै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू, अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो। अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोर्स चाहिँ एकदमै बढी भएर, अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो, बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्थापन गर्ने, अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि दे वर ट्रोमाटाइज, किनकि कतिपय बालबालिकाहरू चाहिँ खानै खान नमान्ने, उहाँहरूलाई चाहिँ हामीले नै आफैले गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने, अनि कतिपय बालबालिकाहरू एकोरो भएर बसिरहने, उनीहरू घुलमिल हुन नखोज्ने, हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो।
0: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा गाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजर?
4: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ, अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार, त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनु पर्ने हामी सबैको दायित्व पनि हो। र त्यही बीचमा चाहिँ बालबालिका भनिरहँदा बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ, र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ, र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज, जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एज र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमेन डिग्निटीको कुरालाई जोड्नुपर्छ, र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ, र भोइलेन्स नहुनलाई, हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ।
0: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा, फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन, त्रिशुली पारीको, र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो, र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो, हामीले प्लान गरेको, योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू, र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
5: धन्यवाद सर। अब अहिलेको यो यसबाट सिकायो भन्दा नै हामीले विगतबाट पनि सिक्यौँ, केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभए जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो, किनभने त्यो रूपको कल्पना कसरी गरिएको अवस्था पनि होइन, र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो, त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यो, र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै, पोइन्टोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए, त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन्, तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ। त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो, होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ, तर विगतका हाम्रा विभिन्न अनुभवहरू, भूकम्पको अनुभव भयो, फ्लडहरू बेला बेलामा गइरहे, ल्यान्डस्लाइडहरू भइ नै रहे, हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ संचारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू संकलन गर्ने कार्यहरू भए। यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिक्रियालाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोर्डिनेसन गर्यौं, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गर्यौं। तथापि स्टिल अझ बढी विकास गर, अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौं भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलजीले पनि उठाउनु भयो, सुहनजीले, राजजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ। बालबालिकाहरूलाई त्यो दिँदाखेरि चाहिँ त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खस्केको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या, अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरू छन्। हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो, वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। र पोषण आफैमा एउटा एक्लो पनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा होइन। अब त्यहाँ इपिडेमिक्सहरू हुन सक्ने, त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाको भएर काम गरिएको प्रतिफल होइन। अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर, गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ, त्यसलाई पनि बिस्तारै गर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरी भन्नुपर्ने अवस्था त होइन। त्यसलाई समन्वय गरेर चाहिँ चाहिँ के छ अबको आवश्यकता, ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्। त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउने प्रयत्न गर्छ।
0: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो। हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौं मान्छेलाई एउटा पीड़ाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौं। त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहन सहनले कति असर पार्दो रहेछ होइन। कुसको सब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन। त्यस्ता सबै पीड़ाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरूहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौं र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि, मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाटो अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरूहरूको त्यहाँ कस्तो भूमिका छ?
6: अब यो चाहिँ एकदमै ठूलो भयानक, हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठुलो एउटा पीडाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चिजमा आउँदो रहेछ, त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिक सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न। अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौँ र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने। हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदियो हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने, त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ। अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई, हाम्रा चिजहरूलाई, हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने, नबोल्ने, खान मन नलाग्ने कुराहरू छ, उहाँहरूले आफ्नो स्कुल कापी किताबहरू सम्झिराख्नु भएको छ, त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू, खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ। यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है, पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फत हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस नै गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन, गाउँ छैन, उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने, अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो, अब त 15

0: सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नि एउटा सरले कुरा निकाल्नु भएको थियो हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ यो त विपद हो होइन जस्तै अब यहाँ भुइँचाल आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने भाग्नलाई त गाउँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने र यो एक द्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा. अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो हुन चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो मनोभावनात्मक स्वास्थ्य का कुराहरू भयो अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ र यो हाम्रो धार्मिक आस्था दैनिकी जीवनशैली मनोभावना होइन मनोसामाजिक आफ्नो स्वास्थ्य शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ एकदमै सेवा दिने अवसर छ र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या अब त्यसपछि बिरामी हुने पोषणको न्यू अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचाउले नै हो पानी नै हो त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि शरीर जोगाउनको लागि र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका महिला गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू किशोरीहरूको महिनावारीको कुराहरू छ शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ.
1: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण अतिथिहरू तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो आफ्ना महत्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार.

0: आकाशको
1: पाखीबास एफएम समय सूचक यो पाखीबास एफएमको समय हो अहिले बिहानको 8 बज्यो
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत कुट्याने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
4: हाते ट्याक्टर
3: कुटानी पिसानी मिल
4: चोकर बनाउने मिल
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन
4: घाँस काट्ने मेसिन
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार
5: सम्पर्कका लागि फोन नम्बर 9819378811

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यस्तो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ। सम्पर्क 98424 44 67।
1: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ। सम्पर्क नम्बर 98040 58909। मिसन टेरेन सप्लायर्स
1: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ
1: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मंगलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड छात्री 3 मंगलादेवी थान सुमन्त्रक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98 5251 753 र 029 560 553।

0: गहना प्रतिको चाहन, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादरी नौ तुमलिङ्गा खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच कपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82।
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर फोन नम्बर 98 11 33 96 97।
3: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँच खपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेमके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
4: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
3: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
4: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 राम प्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लालपूर्जा
2: भाडा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 98525557079 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: गर्भवती जाँच गर्न प्रवास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982453419 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 9 बजे
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पार्थिवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 9852055079 संखुवा सभा, जुनिता राई 9852077376 भोजपुर।
3: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
4: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
3: आवश्यक कागजातहरू: नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सफकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङ्खे 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520 04 00, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सभा,
0: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
1: www.pmamp.sankhuwasaba.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा तीन पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 संखुवा सभा र 029420049, 98207373776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू
1: नेपाली नागरिकताको प्रमाण पत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुण थान, सङ्खुवा सभा।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज। पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 10 बजे।

0: Let's go.
1: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
2: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
1: प्रोप्राइटर खड्ग विश्वकर्मा
3: सम्पर्क नम्बर 98 4 23 65 82
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
4: फोन नम्बर 98 11 33 96 97

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लालपुर वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डाँगी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन,
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार, हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
1: सम्पर्कका लागि फोन नम्बर 98-19-37-88-11।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु बोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840458909 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी 3 मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852517753 र 0295605353

0: प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98426146156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: yeah.

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 11 बजे
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाख्रीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
2: जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस।

0: Panorama, Baba Costa Ninja.
1: Takpeki, Chilipuli, Sunset, Mastery. This weapon, Silver Cattle, Lara Kapana, the Kapa. Chilipuli, the Rabatu, Roman Man. You will need to lose that matter to the Baba. दिल्लीमा चाहिँ ठुलो फ्यान मकर पनि त्यो सातै उतार्ने सबैको प्यारोमा नाच्न गाउन भनेपछि हुरुक्कै गाउँभरिका सबै मान्छे बोलाएर रातभरि गाउनु त्यो बाबाले गर्दा

0: यता त धेरै रिसाएको खोलेन नि खै खै यति गर्दा नगाउने के गर्थे
1: बिमार बिहारी छ क्या
2: हे के भनौँ खै

0: केटाले फकाउनु नसकेको छ है।
1: गाउँदिनु म।

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ,
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ?

0: माया कसो जस्तो भाउजू भन्नु पाइला नि भाउजू भाउजू
1: भाउजू भाउजू भाउजू भाउजू भाउजू छोरा मान्छे सबै गाउँले
2: लगाएको
1: छ
3: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु तर म फर्किन्छु आमा बाबाको सपना पुरा गरेर फर्किन्छु मलाई पर्खे आई आमा मेरो मायाले मरे म एक दिन अवश्य फर्किन्छु।

0: Inglaterra, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va ser divàdico, va
1: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
2: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
2: जग्गाको नापी नक्सा,
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगतकट्टा गरिने र लगतकट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।
3: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीवास 104 मेगाहर्ज खाँदबारी 3 सङ्ख सभा।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेमके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।
3: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
4: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभार्थीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
3: आवश्यक कागजातहरू: नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: के भयो भाइ?
1: सर, हामी धेरै ठाउँमा पुग्यौँ तर
0: केही छैन, म छु नि, टेन्सन नगर। आऊ, रमाइलो गरौँ।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा,
0: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
1: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
0: www.pmamp.sankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।
4: चाहे भूटबाट झर्दा होस्, चाहे तराईबाट।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420549, 98207-73

यो पार्थिवास एफएमको समय हो, अहिले मध्याह्न 12 बज्यो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा। सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
0: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
0: जग्गाको नापी नक्सा,
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय अरुणथान सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र अपरिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।
3: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
0: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, माथि नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिलसिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका 3-4 टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8 सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14 रामप्रसाद राई गाउँपालिका 5-6 सालपा सिलिछो गाउँपालिका 2-3-4-6
3: कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
0: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 सङ्खुवा सभा, 0295-420-49 भोजपुर,
3: नवीन कुमार डागी 98-520-55-079 सङ्खुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरूरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने व्यवहार समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ। सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा
0: जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
2: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
1: www.pmanpsankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520558079 संखुवा सभा र 029420049 98207773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा।
4: यो पाठीवास एफएमको समय हो। अहिले दिउँसो 1 बज्यो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाठीवास एफएम 104 MHz।
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन

0: चन्द्रका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 कपन 4 लिङलिङ बजार
1: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
0: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97

0: सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइस संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, हातबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागज प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 9852055079 संखुवा सभा, जुनिता राई 9852077376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: झाइपार्ने कहिले हो यस्तो चाँजो पाजो मिलाउनु बिहेको
1: दाई आफै त महादेव चस्दै देला भयो बिहे गर्ने बिना सिटी नगर है सर
2: आफै त सानो भाइ जुत्तो दाँत झरेर छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन नगर्ने

0: दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै डफर माउली आउने, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378111।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804058990 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा
4: प्यार से दे रहे हैं रख लो
5: देख देख देख अरे और ये बाप रे बाप स्टाइल तो ब्लास्टिंग मारे लू हो
4: तू चार भी कल लिखवा ले बुका
5: अरे रे ए ए
4: आ जिगर पलट

0: हावा लागेछ
1: देखे छैन तराईको हावा दिँदैछु

0: ठेक्का त ठ्याक्राक्क मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाटा, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525 51753 र 029560553।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज।

0: Hola, Maza King. Oh, Maza King.
1: Hmm?
0: Hmm? घरी नाही जायचं का?

झुकेगा नहीं मैं।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज
2: गुड आफ्टरनून विजिटर्स एन्जॉय विथ अस

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर फोन नम्बर 98 11 33 96 97

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982345 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: के को अवरोध हो यो बाटो बाटो फेरि
3: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसलले किन?
2: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
3: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
2: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन ट्रेडेन सप्लायर्स,
2: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।
6: अघि त पूजामा खुब नाच्छु भन्थ्यो, जाउन त नाच। अब नाच्छु त भने आफूलाई भजन कीर्तन गर्न आउँदैन, यो यहाँ मोडर्न नाच पनि गर्न पाउँदैन, यो खुट्टो चिलाएर है भइरहेछ, यसो देखाइदिन्छु क्या हो,
7: जाउन त।
6: यो भजन कीर्तन चाहिँ एकैछिन है, अब हाम्रो पालो हाम्रो पालो ल केटी, अब थर्ड जेनेरेसनको भजनको पालो।

0: पार्टीबास एफएम समय सूचक यो पार्टीबास एफएम को समय हो अहिले दिउँसो 4 बज्यो
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध
2: खादबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
1: साथमा ल्याउनु पर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाणपत्र
1: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
2: जग्गाको नापी नक्सा
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको

0: एकका चार नम्बर वडा कार्यालय अरुणथान संखुवा सभा।
1: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मंगलादेवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाटा, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेन्टको आधिकारिक डिलर्स प्रज्वल ट्रेड खातारी तीन मंगलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517353 र 0295605353।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएम फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।
3: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेमके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
0: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला कोइला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका 3-4, टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14, रामप्रसाद राई गाउँपालिका 5-6, सालपासिलिछो गाउँपालिका 2-3-4-6।
3: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
0: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
3: नवीन कुमार डागी 98525557079 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभुकले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04000 छ। सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा,
0: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको वेबसाइट
1: www.pmampsankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 संखुवा सभा र 029420049, 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा।
2: चाहे भूतबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज, खादबारी 3 झरीथुमका सङ्खुवा सभा।
3: पाखरीवास एफएम समय सूचक, यो पाखरीवास एफएमको समय हो, अहिले साँझ 5 बज्यो। सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाखरीवास 104 मेगाहर्ज सङ्खुवा सभा।
0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा। घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा

0: सम्पूर्ण करदाताहरूमा खाकबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खाकबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाण पत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुण थान, सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ माझी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, माधी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, माधी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
2: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।
3: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरूरी सूचना।
4: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
3: आवश्यक कागजातहरू: नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिश एक प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङ्के 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा,
0: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
1: www.pmamp.sankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
0: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।

0: विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोस्टिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ, काठमाडौँ।

0: रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री अर्पणा खनालसँगै उषा किरणको नमस्कार। कंग्रेस महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू, 4 प्रतिवेदन पास गरिने, भोलि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने तयारी, 7 ठाउँमा मतदान हुने, किशोर सिंहद्वारा सभापतिको उम्मेद्वारी फिर्ता, गगन थापालाई समर्थन,
1: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेरको घर सहित अन्य छ जनाको घरमा सम्पत्ति शुद्धिकरणको छापा, जबराको सम्पत्ति र बैंक खाता रोक्का गर्ने तयारी, आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकांकमा नेपाल तल झर्यो,
0: 74 जिल्लामा स्क्रब टाइफस फैलियो, 10,000 संक्रमित, देशका विभिन्न जिल्लामा भारी वर्षा, शुक्रबारसम्मै पानी पर्न सक्ने मौसमविदको भनाई, धान काट्ने काम आइतबारबाट मात्रै गर्न आग्रह,
1: मध्यपूर्व द्वन्द अन्त्य गर्न गुटेरेसको आह्वान, किएभमा रूसको भीषण हवाई हमला, 2 जनाको मृत्यु, सुरक्षा संकटबाट गुज्रिरहेको हाइटीमा चुनाव अनिश्चितताका लागि स्थगित,
0: र एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवी मैदानको स्तर उन्नति तीव्र, अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि विदाई खेलमा मेस्सीको गोलसँगै अर्जेन्टिनाको जीत, नेपालका बाढ़ी प्रभावित बाल बालिकालाई टप एण्ड टी20 सिरिजको सहयोग।

दशैंमा सीसी ब्रान्ड तथा सीसी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीसी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीसी।

सेवामा टिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्च टिभीमा टिसिएल साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फेक्सल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिजी इलेक्ट्रोनिक्स।

किन्दा 37,700 रुपियाँसम्म क्यास ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको। यो चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने

0: महाधिवेशनमा अहिले बन्द सत्र जारी सम्बन्धी खबरबाट नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्द सत्र जारी छ। बन्द सत्रमा सभापति उपसभापति महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास हुँदैछन्। त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहनेछ। निर्वाचन कार्यतालिका अनुसार असोज 22 गते भोलि बिहान 10 बजेदेखि मतदान शुरू गर्ने तयारी छ। यो महाधिवेशनबाट सभापति 1, वरिष्ठ उपसभापति 104, उपसभापति महामन्त्री 3, सहमहामन्त्री 15, कोषाध्यक्ष 1 गरी 24 जना पदाधिकारी चयन हुँदैछन्। यस्तै सहमहामन्त्रीमा 4 जना र कोषाध्यक्षमा 1 जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यस अनुसार निर्वाचित हुने पदाधिकारीको संख्या 19 जनाको रहनेछ। यस्तै नेपाली कांग्रेसको नेतृत्व चयनका लागि 7 ठाउँमा मतदान हुने भएको छ। बिरगुटी मण्डप, सभागृह र खुला मंच गरी 7 ठाउँमा मतदानको व्यवस्थापन गरिएको छ। 3 स्थानका 7 बुथमा मतदान गर्न लागि नेपाली कांग्रेसले जनाएको छ। यस्तै कंग्रेसको 15 औं महाधिवेशनमा सभापति पदका उम्मेद्वार किशोर सिंह राठौरले आफ्नो उम्मेद्वारी फिर्ता लिने घोषणा गर्नुभएको छ। आज पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ़नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेद्वारी फिर्ता लिएको बताउनु भएको हो। उहाँले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताउनुभयो। राठौरले कंग्रेसलाई एकताबद्ध बनाएर अघि बढ़ाउन आफू सक्रिय रहने समेत बताउनु भएको छ।
1: नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूइँमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ। पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्ने बारे मात्रैमा प्रतिस्पर्धा रहेको जिकिर गर्नुभयो। काठमाडौँमा जारी 15 औं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो जिकिर गर्नुभएको हो। कांग्रेस एउटा परिवार हो, परिवारभित्र जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो। जित्ने मान्छेले सबै कुरा जित्ने, हार्ने मान्छेले सबै कुरा हार्ने भन्ने होइन उहाँले भन्नुभयो। साथै उहाँले सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्रै भएको बताउनुभयो।
0: सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा वहाँ निकटका केही व्यक्ति र नातेदारको घरमा छापा मारेको छ। विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्व प्रधान न्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमिल सिन्हा र नारायण दाहालको घरमा छापा मार्ने काम भएको हो। स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोली पुगेको हो। जबराका भाइ परु शमशेर जबरा एवं ज्वाई नाता पर्ने नवीन बस्नेतको घरमा सम्पत्ति शुद्धिकरणको टोलीले छापा मारेको स्रोतले बताएको छ। जबराका निकटस्थ व्यक्तिका घरमा छापा मारेर महत्वपूर्ण कागजातहरू बरामद गरिएको छ। केही दिन अघि मात्रै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई उहाँकै घरबाट मध्यराती पक्राउ गरेर 12 घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले पशु बच्चाला र मासु जाँच दोस्रो संशोधन नियमावली 2057 मस्यौदा सार्वजनिक गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन 2081 दफा 6 उपदफा 2 प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो। सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य उद्देश्य मासु विक्रेताको इजाजत लिने प्रक्रिया सरलीकृत गर्ने, मासु पसल तथा पशु वध गर्ने स्थलको भौतिक मापदण्ड समय सापेक्ष बनाउने र मासु जाँचमा प्राविधिक जनशक्तिको कामलाई समेत समेट्ने रहेको छ। प्रस्तावित नयाँ व्यवस्था अनुसार अब मासु पसल र पशु वध गर्ने स्थान पूर्ण रूपमा अलग अलग हुनुपर्नेछ। पशु वध गर्नुभन्दा अगाडि पशुलाई कम्तीमा 12 घण्टासम्म विश्राम गराउन सक्ने छानासहित टहरा अनिवार्य निर्माण गर्नुपर्नेछ। यसका साथै वध गर्नु अघि पशुलाई सफा गर्ने, स्वास्थ्य परीक्षण गर्ने र रोगको शंका लागेका वा बिरामी पशुलाई छुट्टै राख्ने विशेष व्यवस्था हुनुपर्ने प्रस्ताव मस्यौदामा छ।
0: पछिल्लो समयमा अहिले परिरहेको पानी आगामी शुक्रबारसम्म नै पर्न सक्ने मौसमविदले जनाएका छन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रमा आज हावाहुरीसँगै मेघगर्जन, चट्यान र वर्षा भइरहेको छ। मनसून र पश्चिमी वायुका कारण देशभरि नै बादल लाग्ने, पानी पर्ने भइरहेको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। उहाँले आजको दिनमा बागमती प्रदेश पश्चिमी क्षेत्रमा मौसम खराब रहेको बताउनुभयो। उहाँका अनुसार आज साँझसम्म मौसममा सुधार केही हुने र भोलिबाट फेरि बादल लाग्ने र पानी पर्ने अवस्था छ। शुक्रबारसम्म मौसम प्रणाली खराब छ, शनिबारबाट सुधार हुने देखिन्छ र आइतबारबाट राम्रो हुन्छ। उहाँले भन्नुभयो, मौसमविद लामिछाने

0: शुक्रबारसम्म पानी पर्ने र शनिबारबाट मात्रै सुधार हुने हुँदा धान काट्ने काम आइतबारबाट मात्रै गर्न राम्रो हुने बताउनु भएको छ। पर्साको ठोरी गाउँपालिका चारबाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ। आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार एम्बुलेन्स बगाएको ठाउँ चितवनको माडी स्थित बगही खोलाको पुलदेखि पूर्वतर्फ रहेको अर्को सानो खोला हो। एम्बुलेन्समा चालक सहित तीनजना सवार थिए। उनीहरू सबै सकुशल रहेको उहाँको भनाइ छ। उता मुगुको छायानाथ राणा नगरपालिका 12 सनाता खोलामा माथिबाट आएको पहिरोले बोरेलो जीप पुरिएको छ। बुधबार बिहान गमगढ़ीबाट सनातातर्फ गएर फर्किने क्रममा लु 1-6-1-2-1-1 नम्बरको बोरेलो जीप पहिरोमा पुरिएको हो। प्रहरीका अनुसार बिहान 10:30 बजे पहिरो आएर जीप पुरिएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट सेवा रोवाग मुगुबाट प्रहरी घटनास्थलतर्फ खटिएका थिए। घटनास्थलमा पुगेर बुझ्दा जीपमा कुनै यात्रु नभएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
1: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झण्डै 500 को संख्यामा कन्टेनर सड़कमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेको छन्। यही असोज 8 गतेदेखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाउँमा रोकिएका हुन्। भारी वर्षाबाट अवरूद्ध म्याग्दीको पाखारे बगर कुनौटे र वैशरी लगायत स्थानमा सड़क मरमत भइरहेको छ। उक्त सड़क सञ्चालनका लागि अझै एक साता लाग्ने र सो सड़क आयोजनाका प्राविधिकले सो कुरा बताएका छन् र उक्त सड़क सञ्चालनमा नआउँदा 70 बढ़ी कन्टेनर र 100 बढ़ी विद्युतीय सवारी साधन जोमसोम स्थित बस पार्कमा राखिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेकोको सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडा, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यासब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाव।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। देशका 74 जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार, स्वास्थ्य कर्मीको क्षमता अभिवृद्धि तथा जोखिम संचारका गतिविधि तीव्र बनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् 2026 जनवरीदेखि हालसम्म 74 जिल्लाबाट 10,210 स्क्रब टाइफसबाट संक्रमित भएको विवरण प्राप्त भएको छ। तीमध्ये 7 जनाको मृत्यु भएको महाशाखाले भेरिफिकेशन गरेको छ। संक्रमणको अवस्थालाई ध्यान दिँदै मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असार महिनादेखि नै सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्दै आएको छ। स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा आवश्यकताका आधारमा पठाइएको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा हाल 5,000 परीक्षण किट बफर स्टकमा राखिएको छ। संक्रमण देखिएका क्षेत्रमा उपचारका लागि आवश्यक एन्टीबायोटिक लगायत औषधि समेत उपलब्ध गराइएको छ।
3: सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत उपचारात्मक सेवा महाशाखाले तयार गरेको मापदण्डले जलनको प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार, रेफरल, पुनस्थापना तथा स्वास्थ्य कर्मीको तालिकासम्मका विषयलाई समेटेको छ।
2: नेकपा एमालेको भोलि बस्ने स्थायी कमिटि बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुहुने भएको छ। एमाले वरिष्ठ नेता मनोनित हुनुभएकी भण्डारी पहिलो पटक बैठकमा सहभागी हुन लाग्नु भएको हो। 8 असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको थियो।
3: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई 2 लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ। यस्तै महिला उद्यमी समूहलाई 3 लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ। महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, सेवा पोजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने भनिएको हो। मन्त्रालयले बुधबार उक्त कार्यक्रमको कार्यविधि लागू गरेको छ। कार्यविधि अनुसार महिला उद्यमीलाई आवश्यक मेसिन, औजार तथा उपकरण उपलब्ध गराउने, उद्यमको स्तरोन्नति गर्ने, उत्पादन र उत्पादकत्व बढ़ाउने तथा महिलालाई स्वरोजगार र उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रम सञ्चालन हुनेछन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: पर्वमा सेजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बन, कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले यसपालिको दशैं लगायतका चाड़ पर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै 100 रूपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटीएम मेसिनबाट 100 रूपियाँका नोट पनि वितरण गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले भनेको छ, बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचार प्रसार नगरी चाड़ पर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। प्रवक्ता पौडेले यही असोज एक गतेदेखि राष्ट्र बैंकको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको जानकारी दिनुभएको छ।
3: आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकांकमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउण्डेशन र क्यानाडा स्थित फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 देशमध्ये 90 स्थानमा पुगेको हो। गत वर्ष नेपाल 89 स्थानमा रहेको थियो।
2: बुधबार शेयर बजार परिसूचक नेप्से 6.38 अंक घटेको छ। यो कमीसँगै नेप्से 2572 अंकमा कायम भएको छ। कारोबार रकममा सुधार देखिएको छ। अघिल्लो दिन 3 अर्ब 13 करोड़को कारोबार भएकोमा आज 3 अर्ब 74 करोड़को भयो। आज 900 कम्पनीको मूल्य बढ़दा 167 को घटेको छ। 13 कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ बाहेक सबै समूहगत सूचक घटे। बैंकिङ 0.08% बढ़्यो। त्यस्तै व्यापार सबैभन्दा धेरै 1.38% घट्यो। विकास बैंक 0.07, फाइनान्स 0.09, होटल तथा पर्यटन 0.06, जलविद्युत 0.03, लगानी 0.55, जीवन बीमा 0.29, उत्पादन तथा प्रशोधन 0.73, माइक्रो फाइनान्स 0.39, निर्जीवन बीमा 0.60 र अन्य 0.36% घटे।
3: अब विदेशका खबर। संयुक्त राष्ट्र सचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन्। पाकिस्तान भ्रमणका क्रममा मंगलबार आज प्रेससँग कुरा गर्दै गुटेरेसले अन्तर्राष्ट्रिय कानून अनुसार नौवहनको अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनस्थापित गर्नुपर्नेमा जोड़ दिएका हुन्।
2: रूसले युक्रेनको राजधानी कियेभमाथि पुनः ठूलो हवाई हमला गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार रातिदेखि बुधबारसम्म गरिएको मिसाइल तथा ड्रोन आक्रमण राजधानी कियेभमा 2 जनाको मृत्यु भएको छ। कियेभका मेयर बितालीका अनुसार आक्रमणका कारण राजधानीका गैरावासीय संरचना तथा उत्पादन र भण्डारण स्थलमा क्षति पुगेको छ।
3: वर्षौंदेखि गिरोह हिंसा, राजनैतिक अस्थिरता र सुरक्षा संकटबाट गुजरिरहेको हाइटीले यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विदायी चुनाव अनिश्चितकालका लागि स्थगित गरेको छ। अस्थायी निर्वाचन परिषदले चुनावी अभियानका लागि तोकिएको अवधि स्थगित गरिएको र नयाँ मिति सकेसम्म चाँडो सार्वजनिक गरिने जनाएको छ।
2: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण नजिकै गर्दा कृतिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन करिब 3 साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो। प्रतियोगिताको हरेक संस्करण वृहत बन्दै गएकाले दर्शक, खेलाड़ी, संचारकर्मी तथा विशिष्ट पाहुनालाई विगत भन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको उहाँले बताउनु भएको छ।
3: अस्ट्रेलियामा सम्पन्न टप N20 सिरिजले नेपालका बाढ़ी प्रभावित बाल बालिकालाई सहयोग गरेको छ। आयोजक नर्दन टोरोटरी क्रिकेट संघका अनुसार प्रतियोगिताका दौरान संकलन गरिएको 4,269 अमेरिकी डलर युनिसेफ अस्ट्रेलियालाई हस्तान्तरण गरिनेछ।
2: लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो विदाय खेलमा गोल गरेका छन् र अर्जेन्टिना विजयी भएको छ। बुधबार बिहान अर्जेन्टिनाको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 हराउँदा कप्तान मेसीले एक गोल गरे। निकोलस ओटामेन्डी र निको पाजले एक एक गोल गरे। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
3: कांग्रेस महाधिवेशन अन्तर्गत बन्द सत्र जारी, 4 प्रतिवेदन पास गरिने। भोलि बिहान 10 बजेदेखि मतदान शुरू गर्ने तयारी। 7 ठाउँमा मतदान हुने। किशोर सिंह राठौड़द्वारा सभापतिको उम्मेद्वारी फिर्ता। गगन थापालाई समर्थन।
2: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको घर सहित अन्य 6 जनाको घरमा सम्पत्ति शुद्धिकरणको छापा। जबराको सम्पत्ति र ब्याङ्क खाता रोक्का गर्ने तयारी। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल तल झर्यो।
3: 74 जिल्लामा स्क्रब टाइफस फैलियो। 10,000 संक्रमित। देशका विभिन्न जिल्लामा भारी वर्षा। शुक्रबारसम्मै पानी पर्न सक्ने मौसमविदको भनाई। धान काट्ने काम आइतबारबाट मात्रै गर्न आग्रह।
2: मध्यपूर्व द्वन्द अन्त्य गर्न गुटेरेसको आह्वान। किएवमा रूसको भीषण हवाई हमला। 2 जनाको मृत्यु। सुरक्षा संकटबाट गुज्रिरहेको हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित।
3: र एनपीएलको तयारी अन्तिम चरणमा। तिर्वी मैदानको स्तरोन्नति तीव्र। अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि विदाई खेलमा मेसीको गोलसँगै अर्जेन्टिनाको जीत। नेपालका बाढ़ी प्रभावित बालबालिकालाई टप एन्ड T20 सिरिजको सहयोग।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: Radio NRN 99.1.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हरि सर, म लक्ष्मी भुषाल सुनिरहेको छु रेडियो एनआरएन 99.1।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 7 बज्यो।

0: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
1: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
0: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा
0: जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी
1: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
2: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
1: www.pmamp.sankhuwasaba.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852028 सङ्खुवा सभा र 029402049 98273376 भोजपुर। स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा।

0: by visitor. Enjoy with us.
1: Yes.

0: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू
1: नेपाली नागरिकताको प्रमाण पत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुण थान, सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।

0: छ्या सबै नक्कली पो रहेछ।
1: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
2: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-98-43-45-19 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
3: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वाड कार्यालयको जरुरी सूचना।
4: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
5: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति
3: साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10
5: प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङ्खे 98-520-58-129 वडा सचिव उपेन्द्र भट्ट 98-520-04-00 सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
6: डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
7: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विकास श्रेष्ठ तारा श्रेष्ठ सम्पर्क नम्बर 98-044-00-332 98-421-12-249।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम संचालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेनके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।
3: ए बड्डी, म मिजुका खर्क ड्राइभर आउँछु। तु डोको भरि घाँस काटिराखी है।
4: चट्टाया, यो जङ्गलमा बाघ आउँदो भन्दा
5: चर्की जत्तिलाई हगाइले हुने एकैतिर जा उसलाई हगाइ लागि

0: पार्थिवास एफएम समय सूचन। यो पार्थिवास एफएम को समय हो, अहिले रात को 8 बजे।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन टेरेन सप्लायर्स,
1: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रा मिले नि, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गला देवी खण्डमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन्स जस्ता।
0: एक त ट्याक्रा मिले नि, अब यो निर्माणको

0: சேர்த்திருப்பானா.
1: मेरो गीत कस्तो लाग्छ?
2: दामी लाग्छ.
1: अनि म
2: तिमी पनि ह्यान्डसमै छौ.
1: उहिले म्यारी मी
2: सपना, आफ्नो औकात त देख्नुपर्छ. तिमी त मेरो खुट्टामा राखे पनि सुहाउँदैनौ. हाई.

लडे, धेरै चोटि लडे, लडेर पनि आफूलाई उठाएको छु, सकिएको जीवनमा आशा चुटाएको छु, अध्ययन पछिको जीवनमा दियो बल्दैछ।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासदारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 50 60 817 र 029 562 8 17।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378111।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमिन्टार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046146।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बुनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। तनपुर छ तनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।

0: सूचना संचार र मनोरञ्जनका आवाज योङ एफएम बाख्रीबास 104 मेगाहर्ज खादबारी 3 शङ्ख सभा
1: पाखरीबास एफएम समय सूचना यो पाखरीबास एफएम को समय हो अहिले रातको 9 बज्यो

प्रेमको बारेमा मन पर्छ मलाई।

yapmanın en importing bir şey. Yapman.

Oh my god. Yo también, yo sé que casi

तिमी नजिकको भक्त म त गुटी पनि खान्छु।

शुभ प्रभाव रेडियो मेगाहर्जमा 104 मेगाहर्जबाट र संसारभर रेडियो सुन्नका लागि पाखरीवास.fm.com/ तपाई हामी सँगै रहनुहोला। आजको कार्यक्रम शुरू भएको छ, दिनभर रेडियो सुनेर साथ दिनुहोला।

0: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ विभिन्न बार अनुसारका देवी देवताका गीत संगीत तथा भजन कीर्तनहरू।
1: आज बिहिबार अब हामी प्रस्तुत गर्दैछौ विष्णु भगवान तथा सरस्वती माता सम्बन्धीका भजन कीर्तन र गीत संगीतहरू।

जय श्री राधे, जय श्री मन्नारायण, जय शम्भो। आदरणीय भक्त सज्जन सबैलाई नमन अनि स्वागत गर्न चाहन्छु, म लगायत मेरा सम्पूर्ण कलाकार साथीहरू। हजुरहरूको प्रिय भजन, हजुरहरूले मन पराउनु भएको भजन आउनुहोस्। यो भजनलाई शुरूआत गर्नुपूर्व सदा जस्तै एउटा विनय गर्न चाहन्छु, युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। सब्सक्राइब नगरिकन हेर्नुहुने कतिपय भक्तहरू हुनुहुन्छ, हजुरहरूले सब्सक्राइब गरिदिनु होला, किनकि अझै मलाई हौसला मिल्दै जानेछ। त्यसै गरी भजन हेरिसकेपछि कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्टमा लेखिदिनु होला। अनि नारायण जय श्री राधे, सम्पूर्ण हजुरहरूलाई जे इच्छा लाग्छ आफ्नो इष्ट देवताको नाम लेख्न सक्नुहुनेछ र स्वीकार गरेर सम्पूर्ण भक्त सज्जनहरू समक्ष पुर्याउन नबिर्सनु होला भन्दै आउनुहोस्। ढिला नगरिकन यो पनि कृष्णको, त्यो पनि कृष्णको।

0: आज विक्रम सम्बत 2083 साल असोज 22 गते बिहिबार आश्विन कृष्ण तृतीया 8 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuits.
3: कांग्रेसमा अधिवेशनमा आज मतदान, रोचक भिडन्त, गुट अन्त्य भएको घोषणा, संसद अधिवेशन रोकेर अध्यादेशको बाटोमा पिटिआएको सरकार, जबरा विरूद्ध मुद्दा चलाउने तयारी, उत्पादन र निर्यातका आधारमा उद्योगलाई अनुदान दिइने र आर्थिक स्वतन्त्रता सूचकमा नेपालको अवस्था झन खस्कियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको दशैं आगमनसँगै मादल बनाउन व्यस्त शीर्षकको शुभ समाचार।
0: घोराही उपमहानगरपालिका 17 पर्चुकाका 71 वर्षीय मादल कारीगर चित्रबहादुर बाजीलाई यति बेला मादल बनाउन भ्याई नभ्याई छ। दशैं नजिकिएसँगै थारू गाउँमा संख्या पैयाँ नाच शुरू भएपछि उहाँलाई मादलको माग पूरा गर्न चटारो परेको हो। 12 वर्षको उमेरबाट मादल बनाउँदै आएका बाजेले मादल बनाउने सिप बाजे र बुबाबाट सिक्नु भएको हो। उहाँले भन्नुभयो, पहिला बाजेले मादल बनाउनुहुन्थ्यो, त्यसपछि बुबाले पनि बनाउनुभयो, उहाँहरूबाटै सिकेर मैले पनि बनाउन थाले। पहिले थारू समुदायमा दशैं माघी लगायतका चाडपर्वमा नाचगानका लागि मादलको माग धेरै हुने गरेको उहाँको अनुभव छ। गाउँमा हुने सांस्कृतिक नाचका लागि आवश्यक पर्ने मादल बनाउन वर्षभरि नै काम आउने भए पनि दशैंको समयमा भने माग धेरै बढ्ने उहाँले बताउनुभयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबाले पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुद्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइला, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

35,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिजोन रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा।

0: पर्वमा सिजी का साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेसको 15 महाधिवेशन नयाँ नेतृत्व चयनका लागि आज मतदान, शक्तिशाली पदमा रोचक भिडन्त शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। कांग्रेस सभापति पदमा श्यामकृष्ण खड्की र गगन कुमार थापाको उम्मेद्वारी छ। सभापतिमै उम्मेद्वारी दिएका अर्का उम्मेद्वार किशोर सिंह राठौरले भने उम्मेद्वार फिर्ता लिइसकेका छन्। खड्गीले पनि उम्मेद्वारी फिर्ताको सहमति गरेको भन्दै चर्चा भएको थियो। यसै विषयमा सोद्धा उनले भनेका छन्, मलाई वार्तामा बसो भनेर प्रस्ताव आएको हो तर मैले मानिन, मेरो उम्मेद्वारी कायमै छ, कायमै रहन्छ उनले भनेका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिएका छन्। त्यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान 10 बजेबाट शुरू हुनेछ। मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
3: गोर्खापत्रले गुट अन्त्य गर्ने कंग्रेसको संकल्प शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै संगठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल दिने दिशामा अगाडि बढ़ने संकल्प गरेको छ। महाधिवेशनको बन्द सत्र समापन समारोहलाई सम्बोधन गर्दै सभापति गगन कुमार थापाले विगतमा रहेका गुट, उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभयो। उहाँले अब कंग्रेसलाई एक बनाएर अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, विगतमा अनेक नेताका नाममा गुट उपगुट थिए, ती सबै गुट आजकै दिनदेखि सकिए। कुनै समूह नभई पार्टी अब एक ढिक्का भएर अगाडि बढ़नेछ। सभापति थापाले कंग्रेसलाई आन्तरिक समूह व्यवस्थापनमा सीमित नराखी नीति विचार र मुलुकका प्रमुख सवालमा समाज र जनता बीच बहस गर्ने पार्टीका रूपमा विकास गरिने बताउनुभयो। कंग्रेस एउटा परिवार जस्तै भएको उल्लेख गर्दै उहाँले पार्टीमा सबैको हैसियत बराबर हुने र जिम्मेवारी मात्र फरक हुने स्पष्ट पार्नुभयो।
2: अधिवेशन रोकेर अध्यादेश शीर्षकमा खबर छ। प्रतिनिधि सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैको द्वितीयाई बहुमत छ, तर सरकार भने शासन गर्न अध्यादेशको सहारा लिइरहेको छ। यसलाई कतिपयले सरकारलाई सत्तारूढ़ दल राष्ट्रपाकै विश्वास नरहेको रूपमा अर्थ्याउने गरेका छन्। सरकारले पनि महत्वपूर्ण विधि बदल्न अध्यादेशको सहारा लिने प्रवृत्तिलाई दोहोर्याएको छ। हालै संघीय संसदको अधिवेशन अन्त्य भएको छ। केही दिन पछाडि नै सरकारले 3 अध्यादेश जारी गरेको छ। बुधबार बसेको बैठकले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने समेत निर्णय गरेको थियो। नयाँ अध्यादेशहरूमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका छन्। त्यस्तै पहिले जारी भएका अध्यादेशहरूमा सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन, संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका थिए। अघिल्लो पटक आफ्नोता अध्यादेश ल्याएकोमा भएको विरोध व्यवस्था गर्दै सरकारले यसपटक पनि संसदको अधिवेशन अन्त्य गरेर 3 अध्यादेश ल्याएको हो।
3: जबरा विरूद्ध मुद्दा चलाउने तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उनलाई भोलिपल्ट दिउँसो छाडेको थियो। प्रहरीले छाडे लगत्तै जबरामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा उनीमाथि मुद्दा लगाउने तयारी सरकारको छ। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबरालाई परिवारका सदस्यको जिम्मामा छाडिएको थियो। जबरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले कुनै कसुर फेला नपारेपछि सम्पत्ति शुद्धिकरण अथवा अकुत सम्पत्तिमा कार्यवाहीका लागि अनुसन्धान भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्व पक्ष थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबरा सक्रिय रहेको पाइएपछि उनीमाथि निगरानी र अनुसन्धान बढ़ाइएको हो।
2: घाटामा डुबेको निगम नयाँ जहाज लिजको तयारीमा शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायु सेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा व्हाइट बडी इटालीमा मरमतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले 3 जहाज मात्रै सञ्चालनमा छन्। आन्तरिकतर्फ भने 4 जहाज उडिरहेकोमा 1 जहाज बिग्रेर बसेको नेपाल वायु सेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले बताएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम व्यवस्थापनलाई लिज मोडेलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले भनेका थिए तत्काल नयाँ जहाज खरिद गर्न सम्भव नभएकाले लिजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएका छौं। तर निगमसँग भएका जहाजको व्यवस्थापन मर्मत र व्यवसायिक उपयोग नै प्रभावकारी बनाउन नसकेको अवस्थामा थप जहाज लिजमा ल्याउन सरकारी निर्देशनले निगममाथि थप आर्थिक भार सिर्जना गर्ने जोखिम देखाएको छ। शुरूमा करिब 21 दिनको मर्मत प्याकेज अनुसार सेप्टेम्बर 1 जहाज नेपाल फर्किने तालिका रहे पनि अतिरिक्त प्राविधिक समस्याका कारण करिब 1 महिना बढ़ी समय लागेको समेत बताइएको छ। निगमको 1 दिन उडान नहुँदा करोड़ौं घाटा हुने गरेको छ। फर्दर फाइन्डिङ आएपछि इन्जिन सम्बन्धी काम गर्नुपर्ने भएकाले आवश्यक पार्ट्सको खरिद र विमानी प्रक्रिया समेत लम्बिएको निगमको भनाइ छ।
3: अब निजी क्षेत्रबाट पनि विमानस्थल शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधि सभा 2 भिन्न भिन्नै विधेयक दर्ता गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गराएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी विधेयक दर्ता गराएका हुन्। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भई 2 स्वायत्त निकाय नियमनकारी भूमिकाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रभावका लागि नेपाल हवाई सेवा प्राधिकरण स्थापना हुनेछन्।
2: आर्थिक स्वतन्त्रता सूचकांकमा नेपालको स्थान खस्कियो। विश्वका 165 देशमध्ये 90 स्थानमा शीर्षकमा खबर छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकांकमा नेपाल 1 स्थान तल सरेको छ। समृद्धि फाउण्डेशन र क्यानाडा स्थित फ्रेसर इन्स्टिच्यूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 देशमध्ये 90 स्थानमा पुगेको हो। गत वर्ष नेपाल 89 स्थानमा थियो। यस वर्ष नेपालले 10 6.59 अंक प्राप्त गरेको छ। गत वर्ष नेपालको अंक 6.58 थियो। अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल 1 स्थान तल छरेको हो।
3: निर्यातमा नगद अनुदान दिने कार्यक्रमबाट पछि हटेको सरकारले उत्पादनमूलक उद्योगलाई उत्पादन अभिवृद्धिका आधारमा अनुदान दिने तयारी गरेको छ। उत्पादन वृद्धिलाई मुख्य आधार बनाउनुको कारण देशमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन्। नयाँ नीति कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरेका छौं। मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले आर्थिक अभियानसँग भने जस अनुसार 80% भार उत्पादनको आकार र 20% भार निर्यातलाई दिइएको छ। दुवै भारको आधारमा मूल्याङ्कन गर्दा जसको अङ्क बढ़ी आउँछ त्यसलाई नै अनुदान दिने गरी अनुदान कार्यविधि तयार पारिएको उनको भनाई छ। उद्योगलाई दिइने अनुदानमा उत्पादन मुख्य आधार शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

पर्वमा TCL घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,85,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा TCL साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक्स एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL सिजी इलेक्ट्रोनिक्स

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।